0: एकलागी फातिहुंगे आलिखन निर्वि रसखलांगे आदि हमहिमें खमगे वगत खमगा रेगंडु लेव्वि रसखलांगे आदि वगुतु देनेगतु मट्टका हिसाबे खमगा इराय हंदु लेव्वि रसखलांगे एई मोला देनवडुगें वा अजीज वंत रसखलांगे मिंबर कुरिबुमे
1: وهو الذي جعل لكم النجوم لتهتدوا بها في ظلمات البر والبحر قد فصلنا الآيات لقوم يعلمون
0: ادي اكلانغي تيبا ميهن نتكا ثريت لب رسكلانغي اي تيبا ميهن اين اگماي خندغا ريغندغا انديركمغا تريغا ಮಗು ದಿನಗತ್ ಮಟ್ಟಕೆ ಹಮಕಾಶವರು ತಿಮನ್ ರಸ್ಕಲಾಂಗೆ ಆಯತ ವಕಿವಕಿಂ ಭಯಾಂಕು ದೇವಿ ದನ್ನ ಭಯಕಶೆ

0: मामा मामा मामे कहीं न तिवानी मामा मामा मामे कहीं न तिवानी मामा वाह का दक्का बाला कहीं न ततिवानी मामा मुदिंबे मुदिंबे
1: إنك لمن المرسلين على صراط مستقيم تنزيل العزيز الرحيم
0: مدن به
1: دون سرا كي نبي ميوفد دانگاڈی کا دعا مدن